0: It's 11:15 a.m.
1: This time check is brought to you by
2: White-ish Glowing Skin Jo Raaz, a product by Biocon International Pakistan.
3: हर बार नई दुनिया दा वर पोलियो इनन कदमन के रोके भी सके तो इन्हीं करे जड़े भी पोलियो मुहिम दो वर्क दा जरूर देन था
4: पोलियो तुम वर को निवी रवानवी द पोलियो दम हेरवई زکه چې هم دغه څاڅکي نو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزه پولیو یعنی مستقله معذوري
5: اوی بدو پیا جی اے حیدرآباد مٹیاری ایف ایم 91.6 سندھ جو آواز
6: او پتا جا پتائی پتا تے وسے نور مجھو تو
5: سندھ جو آواز بدندا رہو

0: It's 11:45 AM. This time check is brought to you by
1: Bank Islam Nilaya, Pakistan ka pehla Sharia compliant gold based financing.
2: Har bar ja nandra kadam ik nayi duniya da vadhan ta, par polio inan kadman ke roke bhi sage tho. Inhiye kare jadhe bhi polio muhim dauran polio workeran ji dastak the ta dar kholyo. ऐं पंहिंजे ॿारनि खे पोलियो खां बचाव जा ॿ कतरा ज़रूर पीआरियो, छो त इहे कतरा ॿारनि में मुदाफ़ती ताक़त खे वधाइनि था ऐं इन्हनि जे ख़्वाबनि खे उॾाम ॾियनि था। पोलियो मतलब ज़िंदगी भर जी माज़ूरी।
3: This program is brought to you by
1: Bank Islam Nilaya, Pakistan ka pehla Sharia compliant gold based financing.
4: زندگی گزاریو اعتماد سان قرآن کے سمجھی بدھندا رہو ڈاکٹر فرحت ہاشمی جو پروگرام تعلیم القرآن روزانو صبح 9:05 منٹن تے

0: जिस धरती से जुड़ा है कलंदर लाल शहबाज,
1: उसी खित्ते की बनी है आवाज।
0: जीए एफएम नेटवर्क,
1: सिंध की आवाज।
2: It's 12:30 PM. This time check is brought to you by
3: Hemé Diamond Glow Bleach Cream, जो deep clean करे और दे चार गुना brightness, चमक ऐसी diamond skin जैसी। Hemé Diamond Glow Bleach Cream।
4: खूबसूरती का असल राज सिर्फ डी स्किन ब्यूटी क्रीम। इसमें मौजूद विटामिन ई बीड्स और जदीद माइक्रो बीड्स फॉर्मूला आपकी जिल्द को बनाए निखरी और चमकदार सिर्फ दो दिन में। डार्क स्पॉट्स को करें फेड और दे कुदरती असली ग्लो। डी स्किन ब्यूटी क्रीम, असली ग्लो हर दिन का शो।
5: धर माशुम वरकोटी वरकोटी कदमुना दयो नवी दुनिया पलोर रवानवी। خدا پولیو رنز دا قدمونو درولی هم شی، نو پدی وجا دا پولیو دا هر مهم پا محال دا پولیو تیم دا دروازی تکولو جواب ورکوی او خپل ماشومانو تا دا پولیو دا مخنیوی دو ساسکی ورکول ماهی روی، زکه چه هم دا ساسکی دا ماشومانو دا بدن دفاعی طاقت زیادوی او دا هغی دا خوبون والوت وزری مومی. پولیو یعنی مستقل مازوری.
6: अभी बुधोपिया जीए हैदराबाद मटियारी एफएम 91.6 सिंध जो आवाज।
7: ओ पिता जा पिताई पिता देव से नूर मुझो तो
6: सिंध जो आवाज बुधंदा रहो।

0: जी जनाब वेलकम बैक चाहे छोड़े तो कहर थी वियो जनाब तव्हां खे ॿुधायो से पंहिंजे हिकिड़े ज़बरदस्त कॉल जी फरमाइश ते तव्हां बि असांखे कॉल करे सघो था 03000113488 ते असांखे कॉल कयो असांखे SMS बि कयो 8881 ते टाइप कयो SKR मैसेज में वञी करे टाइप कयो SKR ऐं मैसेज टाइप कयो उन जे बाद सेंड कयो 8881 ते वठूं था हाणे शो जी नेक्स्ट कॉल ॾिसूं था असां सभिनी सां गॾु जेको आहे लाइन ते केरु आहे त हैलो अस्सलाम वालेकुम
1: وعلیکم السلام
0: جی جناب مجھا پیارا بھا میٹھا بھا خیر اسا سبنی سان گڈ
1: نیاز علی کلوڑو ضلع نوشہر فلو سال کو کنڈیارو
0: نیاز علی کلوڑو مہر علی کلوڑو صاحب تاں جی آواز سفال کی پئی اچھے مہر صاحب کیڑا حال چال ہے ٹھیک ٹھاک ہے نوشہر فلو ذرا سب کیڑے حالن میں ہیں فرسٹ کلاس نوشیرو میں تھدیوں تھدیوں ہوائیں گرمی بھی تو پانچ واسطے دکھا رہی نا آداب ہانے ونجن واری یار تو مہر صاحب یہ سنا ہے کچھ منا تو بھی کریں تو تجا بھی ہاتھ آئیں کرے تو وچھوڑا تھا کہیں جلا تھا کرنا چاہو
1: مجھے
0: دوست تھینک یو مہربانی